0: की है। वो नॉर्वे शतरंज का खिताब जीतने वाले पहले भारतीय बन गए हैं। अब खबरें तफसील से। वज़ीर-ए-आज़म नरेंद्र मोदी ने जोर देकर कहा है कि भारतीय मईशत की बुनियाद गैर मामूली तौर पर मजबूत है और आलमी सतह पर इक्तसादी बहरान के बावजूद मुल्क में माली साल 2025-26 के दौरान 7.7% की जबरदस्त शरह तरक्की रिकॉर्ड की गई है। कल शाम दमन में तकरीबन 2,970 करोड़ रुपए की लागत वाले बहुत से तरक्याती प्रोजेक्टों का आगाज करने के बाद एक बड़े इज्तिमा से खिताब करते हुए वजीर आजम ने कहा कि भारत दुनिया में सबसे तेजी से तरक्की करने वाली मईशतों में कायम है। उन्होंने शहरियों को यकीन दिलाया कि मुल्क बड़े पैमाने पर बुनियादी ढांचे की तरक्की और गरीबों के लिए फलाही स्कीमों को तरजीह देते हुए अपनी तेज रफ्तार इस्लाहात के साथ आगे बढ़ेगा।
1: वर्ष 2025-26 में भारत ने 7.7% की ग्रोथ रेट हासिल की है और पिछला क्वार्टर जो 31 मार्च को खत्म हुआ उसमें भी भारत की ग्रोथ 7.8% रही है और ये दुनिया में तेज गति से आगे बढ़ने वाली बड़ी इकोनॉमी है।
0: वज़ीर-ए-आज़म नरेंद्र मोदी ने तवानाई के शोबे में खुद किफालत पर जोर दिया। उन्होंने कहा कि दुनिया एक सरसब्ज मुस्तकबिल की जानिब बढ़ रही है और भारत माहौलियाती तहफ्फुज़ के साथ इक्तसादी तरक्की को मुतवाजन बनाकर इस रास्ते पर कायदाना किरदार अदा कर रहा है। इससे पहले जनाब मोदी ने सूरत में 18,000 करोड़ रुपए से ज्यादा की लागत वाले बुनियादी ढांचे के मुख्तलिफ प्रोजेक्टों का आगाज किया। इज्तिमा से खिताब करते हुए वजीर आजम ने इशारा दिया कि भारत की काबिले तजदीद तवानाई की 250 गीगावाट की सलाहियत में से गुजरात अकेले ही 50 गीगावाट फराहम करता है जो भारत की माहौल के लिए साजगार तवानाई का एक अहम पांचवां हिस्सा है। उन्होंने यह भी कहा कि रियासत शमसी तवानाई से माहौल के लिए साजगार हाइड्रोजन और अमोनिया की तरफ मुंतकिल होने में एक बड़ा रोल अदा करने के लिए तैयार है जो तवानाई के मैदान में खुदकफील बनने के लिए लाजमी है।
1: दुनिया अब हरित युग की तरफ ग्रीन फ्यूचर की तरफ बहुत ही सावधान हो चुकी है। भारत भी ग्रीन ग्रोथ पर बहुत अधिक काम कर रहा है और इसमें भी गुजरात राज्य है जिसने इस शताब्दी के प्रारंभ में ही सरकार में क्लाइमेट चेंज का अलग डिपार्टमेंट बनाया था और गुजरात के चारणका गांव में भारत का पहला सोलर पार्क भी बनाया गया था।
0: सूरत में यकसर तब्दीली के बारे में इजारे ख्याल करते हुए वजीर आजम ने शहर के जज्बे और इसकी सरसब्ज शहर में मुंतकिली की तारीफ की। उन्होंने सूरत के सर्कुलर आबी मईशत के मॉडल और कचरे से दौलत बनाने की पहल को सराहा जो पिछले 12 साल में एक अवामी तहरीक बन गई है। सूरत पहुंचने के बाद वजीर आजम ने सबसे पहले हजीरा का दौरा किया और सनती नीज बुनियादी ढांचे के कामकाज का जायजा लिया। भारतीय रिजर्व बैंक ने उन जाब्तों को मजीद आसान बनाया है जिनके तहत सरकारी तमस्कुत में गैर मुल्की सरमायाकार कंपनियां FPIs सरमाया लगाती हैं। इस ताजा फ्रेमवर्क का मकसद गैर मुल्की सरमायाकार कंपनियों के लिए सरमायाकारी को मजीद आसान बनाना और अमल दरामद की पेचीदगियों को कम करना है। तफसील मुंबई के हमारे नामेनिगार से।
2: इस ताजा फ्रेमवर्क के तहत जो गैर मुल्की सरमायाकार कंपनियां सरमाया लगा रही हैं उन्हें मजीद सहूलत दी जाएगी क्योंकि बहुत सी बंदिशें खत्म कर दी गई हैं। RBI ने आम और तवील मुद्दती सरमायाकारी के मौजूदा जुमलों को मरकजी सरकारी तमस्कुत और रियासती सरकारी तमस्कुत को एक दूसरे में जम कर दिया है। माली साल 2026-27 के लिए मरकजी सरकारी तमस्कुत के लिए सरमायाकारी की हद साल की पहली छमाही के लिए 4,62,490 करोड़ रुपए पर और साल की दूसरी छमाही के लिए 4,77,600 करोड़ रुपए तय कर दी है। रियासती सरकारी तमकसात के लिए जवाबी हदूद 1,53,043 करोड़ रुपए और 1,64,242 करोड़ रुपए भी तरतीब मुकर्रर किए हैं। ये ताज़ा हिदायत फौरी तौर से लागू हो गई हैं। मुंबई से अंकिता आप्टे की रिपोर्ट के साथ खबरनामे के लिए मैं मुजीब अख्तर।
0: ज़िराअत और किसानों की बहबूद की वजारत ने कहा है कि मुल्क में 9,42,000 से ज्यादा किसान जून के महीने तक खेत बचाओ अभियान में शामिल हुए हैं जिसकी वजह से कीमियावी खादों के मुतवाजन इस्तेमाल की यह मुहिम एक मुल्कगीर अवामी तहरीक बन गई है। اس مہم کا آغاز زراعت اور کسانوں کی بہبود کی مرکزی وزارت نے کیا ہے، جس کا مقصد کیمیاوی کھادوں کے متبادل استعمال کو فروغ دینا، مٹی کی زرخیزی کو برقرار رکھنا اور مستقل زرعی طور طریقوں کی حوصلہ افزائی کرنا ہے۔ ایک رپورٹ۔
3: زراعت کی وزارت نے بتایا کہ اس مہم کے تحت ابھی تک 17,800 سے زیادہ بیداری پروگرام منعقد کیے جا چکے ہیں، جن میں تقریباً 6,98,000 کسانوں نے حصہ لیا۔ اس کے علاوہ تقریباً 3,700 تربیتی پروگرام منعقد کیے گئے، جن میں 1,57,000 سے زیادہ کسانوں کو کیمیائی کھادوں کے متوازن استعمال، مٹی کی زرخیزی کو برقرار رکھنے اور سائنسی زراعت کی تکنیکوں کے بارے میں جانکاری دی گئی۔ وزارت نے بتایا کہ اس تربیت کا مقصد مٹی کی طویل مدتی زرخیزی اور کیمیائی کھادوں پر زیادہ انحصار میں کمی لانا ہے۔ جگیاسا پانڈے کی رپورٹ کے ساتھ خبرنامے کے لیے میں فہیم احمد۔
0: ثانوی تعلیم کے مرکزی بورڈ سی بی ایس ای نے نمبروں کی تصدیق اور جوابی پرچوں کی دوبارہ جانچ کے لیے درخواست دینے کی تاریخ میں توسیع کر کے اسے 7 جون تک کر دیا ہے۔ سوشل میڈیا پر دی گئی ایک پوسٹ میں بورڈ نے کہا کہ طلبہ اب اتوار کی رات تک اپنی درخواست داخل کر سکتے ہیں۔ سی بی ایس ای کے مطابق اس نے طلبہ کے مفاد کی خاطر یہ فیصلہ کیا ہے کہ تاکہ درخواست کے عمل کو مکمل کرنے کے لیے انہیں مزید وقت فراہم کیا جا سکے۔ اس سے پہلے اس کی آخری تاریخ کا ثبوت تھی۔ اس سے پہلے اس کی آخری تاریخ 6 جون تھی۔ وزیر خارجہ ڈاکٹر ایس جے شنکر آج نئی دلی میں نیپال کے وزیر خارجہ ششیر کھنال کے ساتھ بات چیت کریں گے۔ نیپال کی وزارت خارجہ نے کہا کہ میٹنگ کے دوران دونوں فریق باہمی دلچسپی کے امور پر تبادلہ خیال کریں گے، جس کا مقصد اہم شعبوں میں تعاون کو بڑھانا ہے، جن میں تجارت، سرمایہ کاری، کنیکٹیویٹی، توانائی اور عوام کے درمیان روابط شامل ہیں۔ جناب کھنال ابھی بھارت کے 3 روزہ دورے پر ہیں۔ ہفتے وار پریس بریفنگ کے دوران وزارت خارجہ کے ترجمان رندھیر جیسوال نے کہا کہ اس دورے سے بھارت اور نیپال کے درمیان خصوصی شراکت داری کو مزید مضبوط کرنے میں مدد ملے گی۔ جناب جیسوال نے کہا کہ بھارت کے پاس نیپال کے ساتھ ایک وسیع تر ایجنڈا ہے، جو ترقیاتی تعاون اور عوام کے درمیان روابط، تجارت اور سرمایہ کاری تک محیط ہے۔ انہوں نے مزید کہا کہ بھارت اس کثیر جہتی شراکت داری کو مزید مستحکم کرنے کا خواہاں ہے۔ یہ خبرنامہ آکاشوانی سے نشر کیا جا رہا ہے۔ بھارت نے کہا ہے کہ پاکستان جموں کشمیر کے بارے میں جھوٹے بیانیے پھیلانے کے لیے اقوام متحدہ کی سلامتی کونسل کی اپنی عارضی رکنیت کا غلط استعمال کر رہا ہے اور اسے چاہیے کہ وہ اپنی ذمہ داریوں کا خیال رکھے۔ بھارت کے مستقل نمائندہ پی ہریش نے کہا کہ پاکستان کی محض لفاظی اور کھوکھلے دعوے اس بنیادی حقیقت کو نہیں بدل سکتے کہ جموں و کشمیر بھارت کا ایک اٹوٹ اور الگ نہ ہو سکنے والا حصہ تھا، ہے اور ہمیشہ رہے گا۔ انہوں نے کہا کہ پاکستان منافرت پھیلانے والے اپنے سیاسی مفادات کے لیے بہت سی غلط معلومات پھیلا کر اور گمراہ کن باتیں کر کے کونسل میں اپنی موجودگی کا غلط استعمال کر رہا ہے۔ وہ جنرل اسمبلی کو دی گئی کونسل کی سالانہ رپورٹ پر ایک مباحثے کے دوران مرکز کے زیر انتظام اس علاقے کے بارے میں پاکستان کے مستقل نمائندہ عاصم افتخار احمد کی طرف سے ذکر کیے جانے کا جواب دے رہے تھے۔ امریکی فوجوں نے ایران کے ان 4 ڈرونز کو مار گرانے کے بعد جنہوں نے علاقائی سمندری ٹریفک کو نشانہ بنایا تھا، آبنائے ہرمز کے قریب ایران کی ساحلی نگراں رڈار تنصیبات پر حملہ کیا ہے۔ امریکی مرکزی کمان نے بتایا کہ اس نے مزید حملوں سے بچنے کے لیے گروپ اور قشم جزیرے پر ایران کے ساحلی نگراں رڈار مقامات پر حملہ کیا ہے۔ یہ حملہ 3 مہینے سے جاری اس جنگ میں تازہ ترین حملہ ہے، جس کی وجہ سے امریکہ اور ایران کے درمیان امن بات چیت میں جاری تعطل میں اور بھی شدت آ گئی ہے۔ تفصیل ہمارے نامہ نگار سے۔
2: یہ حملہ ایسے وقت میں کیا گیا ہے جب امریکہ اور ایران کے درمیان سفارتی کوششیں رکی ہوئی ہیں۔ ان کوششوں میں جس بات کی وجہ سے تعطل آگاہ ہوا ہے، ایران کے بیرون ملک منجمد اثاثوں میں سے اربوں ڈالر جاری کرنے کا ایران کا مطالبہ۔ ایران کے افسران نے کسی عبوری سمجھوتے پر پیش رفت کو فنڈز کے انجماد کو ختم کرنے سے جوڑ دیا ہے، جبکہ امریکہ مذاکرات میں اس معاملے پر پیچھے ہٹنے سے ہچکچاتا رہا ہے، کیونکہ وہ اس معاملے کو مذاکرات کا ایک اہم پہلو سمجھتا ہے۔ دبئی سے ونود کمار کی رپورٹ کے ساتھ خبرنامے کے لیے میں مجیب اختر۔
0: اب جبکہ کیرل میں جنوب مغربی مانسون سرگرم ہو چکا ہے، بھارت کے محکمہ موسمیات نے ریاست کے شمالی ضلعوں میں 9 جون تک نہایت شدید بارش کی پیشگوئی کی ہے۔ ملاپورم، کوئی کوڈ، وائناڈ، کنور اور کاسرگاڈ اضلاع میں آج کے لیے ریڈ الرٹ جاری کیا گیا ہے، البتہ کوئی کوڈ اور وائناڈ میں کل بھی ریڈ الرٹ برقرار رہے گا۔ شطرنج کے گرینڈ ماسٹر آر پرگیانند ایسے پہلے بھارتی کھلاڑی بن گئے ہیں جنہوں نے اوسلو میں نوروے